न्यूजील्याण्ड नेप्लिज एसोसिएसनद्वारा प्रसारण गरिँदै आएको यो कार्यक्रम श्रोताहरूले हरेक हप्ता शुक्रबार साँझ 6:50 देखि 7:20 सम्म प्लानेट एफएमको 104.6 सुन्दै आउनु भएको छ र यसलाई अनलाइन पनि सुन्न सकिन्छ प्लानेट अडियो .org.nz साथै न्यूजील्याण्ड नेप्लिज एसोसिएसनको वेबसाइट nzdna.org.nz पनि. आजको तिथिमितिमा सेप्टेम्बर महिनाको 25 तारिख सन् 2026 र नेपाली क्यालेन्डर अनुसार असोज महिनाको 9 गते 2083 साल शुक्रबार. आज अनन्त चतुर्दशी तिथि परेको छ र इन्द्र जात्रा पनि हो. कार्यक्रममा हामी नेपालतिरका न्यूजील्याण्डका र विश्वका केही महत्त्वपूर्ण समाचारहरूमाथि संक्षिप्त टिप्पणी गर्दै चर्चा गर्दै गीत सङ्गीत श्रोताहरूलाई सुनाउँदछौँ. आजको कार्यक्रममा केही नयाँ गीतहरू छन्. कार्यक्रमको सुरु गरौँ यो गीतबाट. खोजिरहेछ देशले एक युग नायक, खोजिरहेछ देश हाँक्न लायक. शब्द नवी अधिकारी, सङ्गीत सन्तोष श्रेष्ठ, स्वर छ सन्तोष श्रेष्ठ र साथीहरूको.